پھر ادھروں لنگ دے اس خوہ تے آئے تاں ہن او نوجوان پتر نے انہاں نے سیوا کیتی پچھیا تہاڈا بزرگ کتھے کہن لگے جی جس دن تسی آئے سی تھوڑے دن بعد شریر چھڈ گیا سی تاں گرو جی نے انتریامی ستگرو घट घट दिया जाननहार त्रिलोकी दे मालक दिव दृष्टि नाल वेखिया क्योंकि उन्होंने पता से कि बजुर्ग हाले बाहर नहीं जा सकता। मोहदियां तड़ावां इतनिया जबरदस्त बजिया हुई ने भाई जिन्हों का मोह इतना ज्यादा बजया रहा उ फिर प्रेत बन के उन्हें घर रह जाते हैं।